0: למה לקוף בהוט?
1: למה?
2: נועדי העקם מגהץ, טבעי FM.
3: अब द फहिला वतकाय को माजी के तिरिया
4: हित कुंजा गहोदी एमए कायावा फन्नानुंगे हांदा तकाय को
3: हांदा तोगे तिरिया दतुर कोल्लमा